0: गुरु वै गुरु वै गुरु वै गुरु वै गुरु वै गुरु वै गुरु वै गुरु वै गुरु वै गुरु वै गुरु वै गुरु वै गुरु वै गुरु वै गुरु वै गुरु वै गुरु वै गुरु वै गुरु वै गुरु वै गुरु वै गुरु
1: वाहेगुरु वाहेगुरु वाहेगुरु वाहेगुरु वाहेगुरु वाहेगुरु वाहेगुरु।